آتي وفضلناهم على كثير ممن خلقنا تفضيلا ماني هم كشولن تمن رسكلان آتم کے درين ماي كرفي ميو آدي اورين اگما کھنڈو گا افل لوي ميو آدي اورين نر رنگلو تکتين رزق دوي ميو آدي تمن رسكلان هد دوي تکتی گے ترين گینا تکتی گے مچا اورين متیور درجے کم ماي کرفي ميو می آیت کی مایوما متیور وم گا انہنوں نا فیرہنوں تفات نکر واکم گے ور متیور ہکے اسلام دین او مگے کورین انہنوں نکی ور نکمتی بئے قادر احترام لبفاوا بئنو جاہلیہ زمان کا انہنوں نا مدو کھنت کورے مون دیئی ور نکمتی کو انہنوں نا منیوان کمن نے زمانے کے گتو گا جاہلیہ زمان وی ए जमानु का अंहेनुन नंग एफएस मुदले वारुते नुलिबे एमी हुंदे केगतुका अंहेनुन नकी हिफा गेंगुले मुदले फदबाय मुदा वारुतवा फदेन फिरमीहा मरुमुन अंहेनुन आइला तेरेका वारुतवा मुंदिया अंहेन मीहायन एहे मीहाका इनमु गहकोति निकुला कनेविफा तालीमु दिनमा खियाल फाल कुरमुगे मिनिवन कमेन नोवे नमवेस इस्लाम दीन औमफहु अंहेनुन न लिपिकेन दियै ehin efes dinek ka libfanwa mativeri maqame sharafe minivan kame talimaki waram muhimu etche firihen kudinneke effadein anhen kudinna ungenma ungenna dinmuga hakko islam dinuga devwafave rangalo tarbiyat dinma ogatiri wumga anhen firihen tafaten nukure firihen darinna ogatiri wa fadein anhen darinna ogatiri wuma amur kurawafave anhen darinna viti ekudin taalim mahrum kurmuga hakke mam befanna libigenenwe kirit rasula sallallahu alaihi wasallam hadis kurawani man kanat lahu bintun fa adabaha fa ahsana ta'dibaha wa 'allamaha fa ahsana ta'limaha wa asbagha 'alayha min ni'amillahi allati asbagha 'alayhi kanat lahu sitran aw hijaban minan nar manai anghen dariya khori nama e dariya kar rangal tarbiyata rangal taalim de hutte adi maing allah de wafawa ne amita e na ya deshe ekam wahushi narakhi rakha tere kan libumuke addane kam gave

0: عاد بالفوريغة تاريتي لاوي كفهو ألغن من مبدل كولي دين ألغن من مهار متي بي آج فشل بيچ غد مسارهات دب بالايرو مسارهات دو كايبا تي بي ورق جنا فارهات كون دين مسارهات دك ورق سافتا هرکو مي فنناني دين ميريغ مولوكي ألغن من مواح كدك كالاني مغمتش كوني علاني كي بيگن تو مهار ميماني فورتا ما باوريا بدل وفا السلام عليكم
1: وعليكم السلام
0: كيني تحال
1: رنگڑ
0: کون میں کیا نی
1: عائشہ
0: عائشہ آیا میں نے ہم عائشہ کے بدل لے پائیں گے عائشہ می ہارو می سرا تو کی کولن می
1: می کو میرے کو ایسا می گوتا دت من نا ایک کون ہم مجا کولنگ ایک تنگ ہم کڑا کون ہنگا لن ہم اسولے نی ہم متا گا
0: ہم ورا وفا میرے رے کا می وی دت من نا اس بدل لے پھدو می نی وی ते मेरे आहार में मिवाह के दक्क आलनी मी मागमच्छा कुने आलनी की वेगें तो मितं मिसराहत दबलार मिसराहत में फैने निवारे साफ़ तार को हमें बोरी रस्पिन वेस बाहट्टा फेह की साफ़ तो होगा दें नी मागमच्छा कुने आलनी की वेगें का मी आयशा मी फाह को लवनी
1: ये दक्का मी होंगे होन्ना गोस का मुन्ना दो बुनाने हम अलगन में नवेस फैने हम वरा मी होंगे गोता गला तम वेस हमें हम बेरो मी हक मी हम दालेंगे चंगे लाली अस बुनं मी बंदू ऐ तेन ना दाश ऐ दो तीनी डस्बिन नोंग है डस्बिन शे आला आने दें बाय फार हम एको तं मी फुलियंगे चे मागुमातीं फेनुना सम गोस अलगन हम आला लंग डस्बिना
0: दें एको ता अने अलगन में गे मी राज्य गे मागुता साफ ताहिर को फेनी माईशा की के हितंग रनी
1: ہم ہریامی ہوں سورنگ افا وان دو صاف تاہر کو گوتی ما دین ہریامی ہوں ہم ایگوتا کانتا کوری ما دو ہم ریتی وانی ویس ہم ایگوتا مگمچا کونیڑی ما کوم میہ کا ویس ہڑی وانے ہم کڑو جہا کانتا کوری ما ویس ہڑی وانے کا دفا کڑو جہی ما ویس
0: دین میگوتا می مگمچا می کونی اوکوم گے کانتا تا ایگوتا اے کانت نے دے وے آداں اہن میں دورو ہلی وان کینے مسک کے کورم وی
1: ये मा होरी हाँ मैं हूँ वैसे बार लोन दी गए तो हम अमिकान तंग होटुवन जे हैं ने हम डस्बिन वैसे होरे हम कारी गए कम कुवैसे हम डस्बिन कारी अब वैसे वट्टा ला फदाने ही हम
0: हम कम में मी है के फरातुम वैसे मिकम मी बेन वनी हम ऐही तेरे कमा ए बार लोन देंगे कंग कोरा मी है पन्ने ना देंगे आयशा तिपुनी आयशा वैसे मी है कारी बुने लमे कर रंगलो कोलन देंगे आयशा में मी उलेनी कौन सा रहा देगा
1: आयशा में उलेनी माफ़न्नो
0: दे माफ़न्नो सारा हाथ दुगे मी मागुता का साफ़ तार का मामे तो की के आयशा बने लानी
1: देखा मसक्कत मी हूँ उले मी हूँ वरस साफ़ कुरिया समय का डस्बिंग बेर कुरा मी हूँ होन्ना निका तांकोले कुरिया डस्बिंग बेर कुरी मब बुला चेगे गुस्से का कोतालो ता फड़ा ला इतना गाला ला फ होन्ना ने दे मसक्कत मी हूँ वे सेक्का नागम वी मबे से मी हूँ वे स्वरंग चेह किया एको ता नाला शे किया फ वेस दो माँ वह बेर कुरा नहीं हो एक या फिर मैं हूँ वैस बायफार उसका नुस नगा दानी दो हमारे ते
0: हम अमिकंकंग हर में हम रंगलो कोली में देंगे हूँ ना कंकंग वैस रंगलो वाने कम तिफाह वाने हैं आयशा दें मेरे के प्रोग्राम घर में बदल वाफर है तो कब रीत लावे चाहला कौन कहा लावे गाड़ो हम अमिशाओगेरी बनी
1: दिवे ही लावे हैंगे ये सहानी दो हम
0: दिवे ही लावे दो दें वरा दिवे ही लावे वाकी लावे क्यों तेरे बेटा अरे लावे कोम्बे का हास को लाने
1: आडो हंती भी हो रही है मैं हूँ ना दंग हरं हस्बैंड
0: विमा आडो हंती भी हो रही है फरहत तक आयशा मिलावा हाद हास को ली दंग हास को फिर मी है ना है मैं उम्मीद करा मिलावा काम दाने का मैं मैं आयशा वारा बड़े शुक्रिया आलगन में ना बदल विवाह के तक काली मेंगे
1: वारा बड़ा शुक्रिया
0: ऐ मा आयशा मी ऐ दोनों मेरी इत लावा गेनिस्तीन मफ़ा हुआ ने काय सालगन में बदल को लाना